यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। ज्येष्ठ बीजेपी नेता तथा नवनिर्वाचित विधायक चन्द्रमोहन पाटवारीले आज संविधान सभाको अस्थायी अध्यक्षको रूपमा शपथ ग्रहण गर्नुभएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको लोकभवनमा दिउँसोको 11:30 बजे आयोजित यो कार्यक्रममा श्री पटवारीले शपथ वाक्य पाठ गराउनु भएको छ। राज्यपालले हिजो विधायक चन्द्रमोहन पाटवारीको 16 असम विधानसभाको अस्थायी अध्यक्षको रूपमा नियुक्ति दिनुभएको छ। स्थायी अध्यक्षको निर्वाचित नहुनेसम्म अस्थायी अध्यक्षज्यूले सदनको कामकाजहरू हेरविचार गर्नुहुनेछ। उल्लेखयोग्य छ कि आगामी 21 मेमा आरम्भ हुने 16 असम विधानसभा पहिलो अधिवेशनको पहिलो दिन अस्थायी अध्यक्षको रूपमा नवनिर्वाचित विधायकहरूको पद र गोपनीयताको शपथ पाठ गराइनेछ। यसपछि विधानसभाको नयाँ अध्यक्ष चुनिनेछ। शासकीय बीजेपी विधानसभाको परवर्ती अध्यक्षको रूपमा भवानीपुर सर्वभोग समष्टिको विधायक रञ्जित दासलाई मनोनित गरिएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो नयाँ शपथ ग्रहण गरेका 4 मन्त्री दफ्तरको वितरण गर्नुभयो। यसअनुसार रामेश्वर तेली रूपान्तर र उन्नयन, श्रम कल्याण तथा चाय जनगोष्ठी र आदिवासी कल्याण विभागको दायित्व अर्पण गरिएको छ। अतुल बरालाई पञ्चायत र ग्रामोन्नयन, असम चुक्ति रूपायण, सीमा सुरक्षा र उन्नयन तथा आबकारी विभागको दायित्व दिएको छ। त्यसरी नै मन्त्री चरण बडोलाई परिवहन र बडोल्यान्ड कल्याण विभागको दायित्व दिनको साथसाथै अजन्ता नेउगलाई पर्यटन, महिला र शिशु विकास विभागको दायित्व दिएको छ। पेट्रोल डिजेलको व्ययकर्तन गर्नलाई प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएको आह्वान अनुसार स्वागत जनाउँदै मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको कन्भयको वाहनको संख्या कमाइएको छ। पश्चिम एसियाको साम्प्रतिक परिस्थिति परिप्रेक्षित विश्वभरि आइपरेको तेल र इन्धनको सङ्कटको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केहीजना मन्त्री र अरू राज्यका मुख्यमन्त्रीहरूको उहाँको कन्भयको संख्या कम्ती गर्न देखिएको छ। जुबिन गार्गको मृत्युको गोचरमा अभियुक्त श्यामकानु महन्त जामिनको आवेदन गुवाहाटी उच्चतम न्यायालयको न्यायाधीश मिताली ठाकुरियाको विचारपीठले आज सुनानीको निम्ति तालिकाभुक्त गरिएको छ र यसको पूर्वमा गुवाहाटी न्यायालयको न्यायाधीश पार्थिव ज्योति सैकियाको विचारपीठले हिजो राति बुधबार अभियुक्त श्यामकानु महन्तको जामिनको निम्ति अनुरोध जनाउँदै दाखिल गरेको आवेदनको सुनानीको निम्ति ग्रहण गर्नलाई अस्वीकार गरेका थिए। राज्य सरकारको प्राथमिक शिक्षा सञ्चालकले पुनः शिक्षक नियुक्ति प्रक्रिया आरम्भ गर्नको निम्ति तत्पर भएका छन् र त्यसअनुसार प्राथमिक शिक्षा सञ्चालकले सम्पूर्ण जिल्लाको प्राथमिक शिक्षा विषयलाई पत्र प्रेरण गर्दै निम्न र उच्च प्राथमिक खाली भइरहेको शिक्षक पदको तथ्य दाखिल गर्नलाई निर्देश दिएका छन्। आगामी 30 मेदेखि खाली भएको पदको तथ्यहरू आफ्नो निर्दिष्ट पोर्टलमा दाखिल गर्नलाई भनिएको छ र उल्लेखयोग्य छ कि प्राथमिक शिक्षा सञ्चालकको अधीनमा 2025 सनको 5,550 र 2026 सनको 4,500 प्राथमिक शिक्षक पदको नियुक्ति प्रक्रिया सम्पूर्ण भएको थियो र प्राथमिक शिक्षा सञ्चालकको सुरञ्जा

सेनापतिको राज्यको सम्पूर्ण जिल्ला जिल्लामा प्राथमिक शिक्षा विषयलाई लिएर उद्देश्य पत्र प्रेरण गरेको छ। चुनाव आयोगले उत्तर पूर्वाञ्चलको 7 राज्यको देशको मुठ 16 राज्यमा 3 केन्द्रशासित अञ्चलको पर्याय क्रममा एसआइआर अर्थात् भोटर तालिकाको विशेष संशोधन र तेस्रो पर्यायको आरम्भ गरिनेछ भन्दै घोषणा गरेको छ। यो पर्यायमा अरुणाचल प्रदेश, मेघालय, मिजोरम, नागाल्यान्ड, त्रिपुरा, सिक्किम र उडिसा, झारखण्ड, हरियाणा, पन्जाब, उत्तराखण्ड, तेलङ्गाना, कर्नाटक, दिल्ली, चण्डीगढ दादरा नगर हवेली र दमन दीवलाई समेटिएको छ। विशेष कार्यवाही असम तथा कामरूप आरक्षीले मादक द्रव्य विरुद्धमा चलाएको जोडी

काठमाडौँदेखि 2.5 किलोग्राम हिरोइन र 8 किलोग्राम भाङ जप्त गर्दछन्। छिमेकी राज्यदेखि आएको एउटा बासमा मादक द्रव्य सरबराहको निम्ति ल्याइएको थियो र यस सक्रान्तमा आरक्षीको 5 जना लोक मानिसलाई अटक गरेका छन्। जनसाधारणको बीच परिवेश र सचेतनता उन्नयन र जलवायुप्रति दायबद्धताको मानसिक गर्नको निम्ति मरिगाउँ महाविद्यालयको जीवनर बाबे जलवायु महोत्सव सम्मेलन आयोजन गरेको छ र भोलिदेखि अनुष्ठित यो महोत्सव आरम्भ हुनेछ। जोतासे नदी वनाञ्चल पर्वतर उपकूल र महासागर शीर्षक विषयलाई आयोजन गरिएको यो महोत्सवद्वारा अभिज्ञता भित्तिमा आन्तक्रियाशील शिक्षा माध्यमद्वारा जलवायु परिवर्तन र परिवेशको विज्ञान सम्बन्धी सचेतनता सृष्टिको प्रयास गरिएको छ। आइपिएल क्रिकेट प्रतियोगिताको हिजो राति हिमाचल प्रदेश धरमशाला अनुष्ठित एउटा खेलमा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई 6 विकेटले परास्त गरेको छ। यसको साथ समाचार आजलाई पुरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियमवेभको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 12 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी र गङ्गा छेत्री एकचोटि सम्पूर्ण श्रोताहरूलाई न्यानो अभिवादन र हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्दैछौँ आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम। भारतीय गोर्खाहरूको इतिहास शीर्षकमा सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ लक्ष्मी सुबेडी।
1: वैदिक युगमा नेपाल र भारतका माझ कुनै भौगोलिक सीमा नरहेको कुरा इतिहासकारहरूले भन्दछन्। हाम्रा धार्मिक ग्रन्थहरूमा भारत भूमिको उल्लेख छ, तर सिमाना तोकिएको देखिँदैन। द्वापर युगमा पनि अयोध्याका राजा दशरथका पुत्र श्रीरामको वैवाहिक सम्बन्ध जनकपुरका राजा जनककी पुत्री सीतासित जोडिएको थियो। यहाँ अयोध्या भारतमा छ वर्तमानमा भने जनकपुर नेपालमा। यस्ता उदाहरण हामी त्रेता युगमा पनि पाउँदछौँ। मानिसहरूको जनसङ्ख्या वृद्धिका साथै राजनैतिक, सामाजिक र आर्थिक विचारधाराहरूमा वैषम्यता आउँदै जाँदा एउटा वृहत देश टुक्रिँदै टुक्रिँदै साना साना राज्यहरूमा परिणत हुँदै गएर यसमा विभिन्न वंशका राजाहरूले शासन गर्न थाले। यिनै कारणहरूले भारतवर्ष पनि टुक्रिँदै टुक्रिँदै यसको आफ्नो अस्तित्व एक समयमा विलीन भएको कुरा इतिहासले बताउँदछ। यसरी अध्ययन गर्दै जाँदा देखिन्छ कि सम्पूर्ण भारतीय उपमहाद्वीप इतिहासको कुनै समयमा पनि एउटै राजवंशी शासनको अधीनस्थ थिएन। सम्राट अशोक, मुगल राजा र मराठाहरूको प्रभुत्व रहेको समयमा पनि आजको भारत त्यस पेच्छापटमा पनि देखिँदैन। पछि पनि ब्रिटिस शासकले भारतलाई अधीन गर्नुभन्दा अघि इतिहासले पनि आजको भारत स्थापित नभएको कुरालाई स्वीकार गरेको छ। विश्वमा आजको भारत स्थापित गर्न अन्य भारतीय सरह काँधमा काँध मिलाएर गोर्खाहरूले निस्वार्थ योगदान गरेको कुरा कसैले पनि अस्वीकार गर्न सक्दैनन्। भारतका गोर्खाहरू स्वाधीनता आन्दोलनका अग्रणी पिता महात्मा गान्धीको असहयोग आन्दोलन का साथै अन्यान्य आन्दोलन र सुभाष चन्द्र बोसको सशस्त्र आन्दोलनमा पूर्ण रूपले पुर्याएको कुरा इतिहास साक्षी छ। उत्तराखण्डका राजा चाणक्य हर्षदेव जोशीले चन्द्रवंशको तख्ता पलट गर्नका लागि गोर्खा शासक बहादुर शाहलाई कुमायु राज्यलाई आक्रमण गर्न निम्तो दिएका थिए। सो बमोजिम बहादुर शाहले 30 जनवरी 17

1990 मा कुमायु राज्यलाई आक्रमण गरेर 1 फरवरीमा विजय प्राप्त गरेका थिए। जम्मू काश्मीरमा पनि यसरी गोर्खा फौजले आक्रमण गरेको इतिहास छ। विभिन्न समयमा भारतका विभिन्न राज्यहरूमा आक्रमण गर्न आएको वर्तमान गोर्खा फौजहरू भारतका विभिन्न ठाउँमा स्थायी रूपले बसोबास गर्न थालेका थिए। यस प्रकार भारतवर्षका विभिन्न राजाहरूले गोर्खा फौजद्वारा आफ्नो राज्य विस्तार र आन्तरिक कलहहरूको समाधानका लागि काममा लगाएका थिए। 1600, 1700, 1800 शताब्दीतिर आएका गोर्खाहरू भारत देशका विभिन्न राज्यहरूमा स्थापित हुँदै गए। राजाहरूका विश्वासपात्र र वीर भएको हुँदा उनीहरूलाई जग्गा जमिन दिई त्यहाँ स्थापित गरेको कुरा इतिहासले भन्दछ। त्रिपुरा राज्यमा त्रिपुराका राजाले गोर्खा बस्ती स्थापित गरी आफ्ना अधीनस्थ कार्यरत गोर्खालीहरूलाई स्थायी व्यवस्था गरिदिएको कुरा त्रिपुराको गोर्खा बस्ती एक ज्वलन्त उदाहरण हो। 1857 सिपाही विद्रोहमा गोर्खाहरूको योगदान रहेको कुरा शहीद निरञ्जन सिंह छेत्रीको मणिपुरमा स्थापित प्रतिमूर्तिले भारतको स्वतन्त्रता सेनानीको इतिहासमा आफ्नो नाम दर्ता गराएको छ। यसरी नै बङ्गाल, असम आदिमा पनि भारतीय गोर्खाहरूको भूमिका अहम रहेको छ। असमका विभिन्न ठाउँहरूबाट भारतको स्वतन्त्रता आन्दोलनमा असमका गोर्खाहरूको स्मरणीय भूमिका रहेको कुरा असमिया र गोर्खाली समाजलाई एकत्रित पारेर भारत स्वाधीनता आन्दोलनमा अग्रसर गराउन जुन भूमिका शहीद छविलाल उपाध्यायज्यूले लिनुभएको थियो त्यसको उदाहरण 1921 गठन गरिएको असम प्रदेश काङ्ग्रेस कमिटीले दर्शाउँदछ। यस कमिटीका पहिलो सभापति पनि उहाँ नै हुनुहुन्थ्यो। विष्णुलाल उपाध्याय, प्रभुराम छेत्री, भक्तबहादुर प्रधान आदिका साथै गोर्खा महिलाहरूले पनि स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए। 1600 जान वाट्स र जर्ज वाट्सद्वारा स्थापना गरिएको इस्ट इन्डिया कम्पनी हो। यो कम्पनी भारतमा मसला आदिको व्यापार गर्न आएको थियो, तर यहाँका राजा हरूमा आपसमा मेलमिलाप नभएको देख्दा इस्ट इन्डिया कम्पनीले शासकका रूपमा शासन गर्ने निर्णय लियो। त्यसैपछि इस्ट इन्डिया कम्पनी भारतमा शासकका रूपमा शासन गर्न थाल्यो। भारतका राज्यहरूलाई आक्रमण गर्दा गोर्खा फौजको वीरताले यिनीहरूलाई आकर्षित पारेको थियो। विशेष गरेर गोर्खा राज्यमा आक्रमण गर्दा यिनीहरूको हारले गोर्खा शक्ति र शौर्यको प्रभाव यिनीहरूमा परेको हुनाले इस्ट इन्डिया कम्पनीले गोर्खाहरूको फौज निर्माण गर्ने निर्णय लियो। 14 अप्रिल 1815 गोर्खा रेजिमेन्ट नामले गोर्खा फौज खोलियो। गोर्खाहरूको वीरता र विश्वस्तता देखेर भारत सरकारले पनि यसलाई वर्तमानमा पनि यथावत राखेको छ। भारत, चाइना, पाकिस्तान आदिसँग भएका युद्धहरूमा गोर्खाहरूको वीरतालाई सारा विश्वले नै सलाम ठोक्दछ। आज कारगिलको त्यो हिउँमा खुकुरी तन्काउँदै अघि बढेका गोर्खा फौज भारतवासीलाई देशभक्ति र देशका लागि बलिदान दिनुपर्छ भन्ने प्रेरणा जगाउने एक स्रोत भएको छ। यिनै फौजमा कार्यरत रहेका र पछि बसोबास गरेका हुन्। भारतका विभिन्न ठाउँहरू र असम लगायत उत्तर पूर्वाञ्चल, दक्षिण भारत, उत्तर भारत आदिमा पनि गोर्खाहरूको बसोबासको घनत्व रहेको छ। भारतको स्वतन्त्रता आन्दोलनको समयमा पन्जाबका जनरल मोहन सिंहले 15 दिसम्बर 1941 आजाद हिन्द फौजको स्थापना गर्नुभएको थियो। पछि यसका सर्वोच्च सेनापति नेताजी सुभाष चन्द्र बोस हुनुभयो र उहाँले जापानमा बन्दी बनाइएका गोर्खा फौजका सिपाहीहरूलाई लिएर एउटा दरो आजाद हिन्द फौज गठन गर्नुभयो। तिमीले मलाई रगत देऊ, म तिमीलाई स्वाधीनता दिन्छु भन्ने नारा लगाउँदै उहाँ गोर्खा सेनाहरूलाई लिएर भारततिर प्रवेश गर्नुभयो। तर दुर्भाग्यवश यी सेनाहरू भारतवर्षतिर आइपुग्दा नपुग्दा माझैमा विभिन्न कारणहरूले गर्दा रोकिन पर्यो। अङ्ग्रेजहरूले पनि यिनीहरूमाथि आक्रमण गरेका थिए र यसै बेला धेरै सैनिकहरूले आफ्नो प्राण पनि गुमाउनु परेको थियो। आज पनि मणिपुरमा गोर्खा सैनिकहरूको शहीद स्थलले भारतीय गोर्खाहरूले शहीद स्थलले यसलाई शहीदहरूको बलिदानलाई प्रज्वलित गरिरहेको छ। यसै आजाद हिन्द फौजमा गोर्खा सन्तान शहीद दुर्गा मल्लले भारत स्वाधीन गर्नमा आफ्नो वीरताका साथै आफ्नो प्राण पनि आहुति दिनुभएको थियो।
मणिपुरको कोहिमामा 27 मार्च 1947

चौवालिसका दिन अङ्ग्रेजी सेनाका हातमा उहाँ पक्राउ पर्नुहुन्छ र 25 अगस्त 1944 सम्म उहाँलाई फाँसी दिइन्छ। 25 अगस्तका दिन भारतका सम्पूर्ण गोर्खाहरूले बलिदान दिवसका रूपमा पालन गरेर उहाँलाई स्मरण गर्दै श्रद्धाञ्जली ज्ञापन गर्दछन्। भारत सरकारले पनि शहीद दुर्गा मल्लको प्रतिमूर्ति संसद भवनको प्राङ्गणमा स्थापित गरेर उहाँप्रति सम्मान प्रकट गरेको छ। आजाद हिन्द फौजको मुख्य गीत रामसिंह ठकुरीज्यूले लेख्नुभएको थियो। यो पनि एउटा इतिहासमा दर्ता गराउने कार्य गोर्खाहरूबाट भएको हो। भारतीय गोर्खाहरूले आफ्नो भाषालाई संवैधानिक मान्यता